0: अभी आपने सुना कार्यक्रम चिड़िया की बच्ची। तो श्रोताओं, अब हमारा कार्यक्रम यानी उमंग कार्यक्रम यहीं पर समाप्त होता है। तो अब अपने मित्र अजीत
1: और विमलेश को उमंग कार्यक्रम की तकनीकी टीम के साथ कल तक के लिए आज्ञा दीजिए।
0: नमस्कार।
2: उमंग उमंग उमंग उमंग
3: در سپاینده سنسیارتی سپانسر پروگرام یانینوت پین اومانگ میدیم وی وی کان اچس آکاشوانی کارگل نازرینوت وقت پت سوت سوم سنسو کسات آکاشوانی دهلی کانا وردو سرویسی پروگرامون ریلی بیت ریلی لردنگ بازد